दुख सुख सम कर जापै ताको काड़ा कहां बियापै सहज आनंद हर साधु माहे आज्ञाकारी हर हर राय रहाउ जाकै अचिंत वसै मन आई ताको चिंता कतहु नाहि जा